प्रेम कियो तिनी प्रापायो प्रेम करी तवजो दियो। हुन चौथी बाणी आई चौ पई शैम। देखो मैं पिछली बारी किते कर्ज करके गया सां, सिख नू तोप, सिख नू तलवार, सिख नू गोलियां फांसियां कोई भी खत्म नहीं कर सकती, पर जदों भी जग्यासू की मौत हुंदी है अपने मुर्शद उत्ते शक करके हुंदी। सच जानी जदों अपने मुर्शद ते शक आ जाए, सोहनी रोज चना नू तरदी सी, मैं सिर्फ संकेत विच अर्ज करा, भावे कच्चा भांडा सी, एक दिन मन विच आया सी कि इश्क ता प्यार ता है पर उहदी अख दे विच इक छोटा जिहा दाग है, एक छोटे जे दाग दे शक ने सोहनी नू डोल के रख दिता। बस एक मैं बेनती करा, अमृत ते अमृत सरते ते खंडे बाटे दे अमृत ते बाणी ते शक ना करियो। जदों तुसी जांदे हो इथों, भावे महापुरश आउंदे ने, उन्हां दे स्थानां ते जी सदके जाओ। जे गुरु नानक साहिब दी सिक्खी नू प्यार करदे हो, गुरु रामदास दे चरणां विच मत्था टेकना कदी ना भुल्लो। हरिमंदर साडा धुरा है। खैर, हजूर ने सवैया तो बाद आई चौथी बाणी चौ पई। कहन लगे सजना, जप कीता होवे, जाप कीता होवे, प्रेम कीता होवे ते इहदा भी मान नहीं करीदा, ते बेनती करिया करी, खमरी करो खास दै रछा, पूर्ण होए चित की इच्छा, की इच्छा तब चरणन मन रहे कुमारा, अपना जान करो प्रतपारा। आखिर ते फिर गल की सजना, रोज बेनती करी के एक बार जिनतो मैं संभारा, काल पास ते ताए उभारा, जिनर नाम तिहारो का दार्द दुष्ट दोख ते रहा, खड़ग केत कृपाण पकड़न वालिया, खड़ग केत मैं शरण तुहारी, आप आगे लो गई, मेरे ते मिरका कृपा कर। जदो चौप ही पड़ी, साहब ने खीर ते संपूर्णता की सजना, गुरु दे दर तो किते किते जाई ना, जप दिता, जाप पढ़िया, सुधा सवैये पढ़िए, चौपई दा पाठ कीता, आखीर ते सिख नू आनंदपुर दा वासी बनाना सी। अमृत दी विचार आरंभ कीती सी, अमृत दा अर्थ ये वे कि जिदे उते मौत दा भय नहीं, आनंद विच टिकाणा सी। पंजवी बाणी पढ़ी गई, आनंद भया मेरी माए, सतगुरु मैं पाया, सतगुर ता पाया, सहज सेती मन वजिया वाधाइया। नाल क्या सजना, जे आनंद लैने कदी मन नू गुरु तो दूर ना करी, ए मन मेरिया तू सदा रहो खरनाले। मन नू समझाण लग्या कि आनंदपुर दा वासी बनी ते चलाकी ना वरती। एक विद्वान ने बड़े सोहने शब्द कहे ने, आनंदपुर साहब नू रस्ती दो जांदे सन उस वेले। एक ये ना समझो कि किसी दे शहर ते तल क्यों गल करन दा टंग है। एक हुशियारपुर दा रस्ता सी ते एक कीरतपुर दा रस्ता सी। चेते रखी आनंदपुर जाण दे रस्ती दो ने, जोगा हुक्म मन के तुरिया है। जदों हुशियारपुर दे रस्ते ते आया, अंदर दी चलाकी ने राह विच रोक लिया। जे आनंदपुर नू जाणी ते कीरती दे रस्ते वर्गा होर सौखा रस्ता ही कोई। कीरती दा रस्ता है जिहड़ा अनंत ते लै जाएगा। साहब ने कहा, रब ना रही पर मना चलाकियां ना वरती, क्योंकि ए मन चंचला चतुराई किना ना पाया। नाल क्या, जे चलाकी नहीं मता जिया ते मान करके कही जाए, ए मन प्यारिया तू सदा सच संभाले, ध्यान दे आजे। फिर गल करदिया करदे मैं चूक मात्र चल रहा, अखीर ते अमृत दी गल आई। कहन लगे, अमृत ओना अखा भी जिन्ना विच पै जाए, ओना नू विश भी खरी का रूप लगदा है। अमृत जिन्नू मिल जाए ओदे कन्ना विच भी सच दी बाणी जांदी है, ते हकीकत एवे अमृत जिन्नू मिल जाए ओदी रसना भी आंदला छड़ दिंदी है। अमृत जिन्नू मिल जाए अखीर दियां पौड़ियां कईयां दसम द्वारे विच रोज अमृत चकदा। गुरखा तेनू ये पंज बाणियां जिहड़ियां अमृत दियां पढ़ियां, एवे नहीं कि पंज बाणियां पढ़ दित्तियां जी, पर नहीं, एक एक बाणी का सिद्धांत दिता। अखीर ते शब्द वरते के खर जियो गुफा अंदर रख कै, वाजा पवन बजाया, बजाया वाजा पौन, नौ द्वारे प्रगट किए, दसवां गुप्त रखाया। तवजो जा दे, दसवां गुप्त रखाया ते महाराज उस गुप्त तक किवें जाने। कहन लगे कि योग साधना नाल, कि प्राणायाम नाल, कि जल धारिया नाल, कि निवली कर्म करके, कि सन्यासियां वाले बाणे धारण करके। मेरे गुरु ग्रंथ साहिब ने कहा, ते गुरु कलगी दरबाणी पढ़दिया कहिंदे ने, सिखा
جے دسم دوار تک جانا تے چیتے رکھی پرانا یام نہیں اس امرت نو چکھنی تے گرو تے پامنا بنا لیں بس حکم منی کہن لگے پیارے کہ خر جیو گپا اندر رکھ کے پانچ کٹھا نہیں خر جیو ہر جیو گپا اندر رکھ کے واجا پون بجایا بجایا واجا پون نو دوارے پرگٹ کیے دسواں گپت رکھایا گرو دوارہ لائے پاونی اور جدی گرو دے چرنہ میں پامنا بن جائے اکنا دسواں دوار دکھایا تے انیک روپ نو نو نید تیس دا انت نہ جائی پایا اخیر دی پوڑی جدو آئی کہہ لگے آنندپور جاندیا سو لے گاندے جائیں اے ساچا سوہلا ساچے کر گاو گاو تا سوہلا کر ساچے جتھے صدا سچ دھیان ہے کہن لگے سوہلے دا ارتھ خوشی دے گیت گاؤں جانا کہن لگے سوہلے گاؤں جائیں آنندپور دا واسی بنے گا تے جدن تو آنندپور دا واسی بن گیا جنہ دکھا تو جنہ چنتا تو جس چوہے تو دن رات کمبنا ہے امرت تیرو آنند دے گا آپ آنند پا کے لوکاں نوں وی آنند سنائی میں بینتی کیتی سی پچھلی بار کہ آنند صاحب دی بانی وچ تین شبد آئے نے آنند پیا آنند جانیا آنند سنو تین گلاں کہیاں نے کہندے نے پیا ہے پیا دا مطلب کہ مینوں محسوس ہویا ہے کہن لگے سچ جانو میں آپ جان لیا ہے تے جانن والا کہندا لوکو آؤ میں تانوں آنند دی گل سناواں مہاراج وہ آنند دی گل کیڑی امرت تاری دی اخیرلی پوڑی امرت شکان لگیا تے سمپورن ہوئی انت سنو وڈ پاہیو سگل منورت پورے میری زندگی دی منزل مینوں مل گئی آنند پور دا میں واسی بن لگا میں اندر دا امرت چکھن لگا انت سنو وڈ پاہیو سگل منورت پورے پار برہم پر پایا اترے سگل وسورے دوخ روگ سنتاپ اترے سنی سچی بانی سنت ساجن پہ سر سے پورے گرتے جانی سنتے پنیت کہتے پویت ساتگر رہا پر پورے امر شکن دا مطلب بنوانت نانک گورے چرن لگے کہ روج گرو چرنا نہ لگی تے تیرے اندر امر سنچار ہویا کرے گا بنوانت نانک گر چرن لگے واجے انہد تورے حضور نے پانچ بانیاں اکاگرتا دے نال پڑھ کے آپ سمرت نے امرت دی داد تیار کیتی ہے پنجاں نو امرت دتا ہے تے میں بینتی کراں 17 وری انہاں نو فتح بلان دی جائے دسی جدو امرت پان کرنے ہاں 15 وری تاں امرت دی داد لیندے ہاں 2 وری مٹھا ٹیک دیا تے اٹھ دیا حضور نے پہلا پانچ کوٹ امرت دے شکائے نے تے ایک گل سمجھائی کہ اندر دی بیک اتارن دے لئی تیرے اندر نام امرت پیدا کرن دے لئی کھنڈے باتے دا امرت اندر پرویش کیتا تے جدو امرت شکایا تے نالے شبد کہے کہ اج تو بعد تو واہگرو جی کا خالصہ بن گیا ہے اج تو بعد تیری فتح واہگرو جی دی فتح ہوئے گی پانچ چولے امرت دے شکا کے کیا رب میر کرے روز بانی پڑے سکھا تیرے اندر امرت دا سنچار چلے دھیان دیا جے اس تو بعد حضور نے پانچ چھٹے نیتراں وچ پائے نے میں پچھلے دن بینتی کیتی سی 83% وکار بندے دیاں اکھاں ری اندر جاندے حقیقت جے اکھاں ورگی رب دی دتی ہوئی دات بھی کوئی نہیں تے سچ جانو جنی خواری یہ پیدا کر دیاں نے انی خواری بھی کوئی نہیں پیدا کرتا رب نے ایکو جہاں نوں بنایا ہے کہ انہاں دیاں پتلیاں باقی سارے انگ ورتے کردے نے پر اکھاں دی اندر والی جڑی پتلی ہے مرن تو لے کے جنم تو لے کے موت تک وہ نہیں رہندی ہے حیرانگی دی گل تھوڑی جی ہوا چلدی ہوے تے رب دے لائے ہوئے شٹر انہاں قیمتی خزانے نوں ٹک لیندے پھر انہاں نوں طاقت نہیں دتی ہے اے کیول دیکھدیاں نے تے نیگیٹو من نوں دے دیندیاں نے پاپی من کی کردا ہے جدو اکانت وچ بیندا ہے اکھاں دے دتے ہوئے نیگیٹو دیاں فوٹواں بنا بنا دیکھی جاندے یہ جھوٹ کوئی نہیں 83% بندے دے اندر میل کیول اکھاں ری جاندی ہے جے رب میر کرے نیتراں نوں امرت دی داد دتی تے نال شبد کہے کہ تیرا من بھی امرت نال تیر نہ رنگیا جائے تے رب میر کرے تیری نیتراں وچوں وی امرت چرن لگ پے پرت کے تیجا شیش وچ پایا امرت پاویں اسی شبد ورتنے کیساں وچ پایا تے پچھلے دنوں دا آنند اس کر کے آ رہے ہیں
کہ ہر بلارا رب میر کرے کہ ساڑے دیوان اسے طرح لگ دے.